0: ہماری صحت کے لیے بے حد خطرناک ہوتا ہے۔ اس بات کا ہمیشہ سے ذکر ہوتا رہا ہے اور ہوتا رہے گا، کیونکہ یہ بہت ضروری ہے ہمارے لیے جاننا کہ تمباکو سے کیا نقصان ہو سکتا ہے۔ تو آئیے جانتے ہیں وویدھ بھارتی کے کارکرم میٹنی شو میں شنیوار دنانک 30 مئی 2026 کو دن میں 11:30 بی ای ایس ٹی کے مکھیہ چکتسا ادھیکاری ڈاکٹر انیل کمار سنگل سے ایک بھیٹ وارتا۔ سننا نہ بھولیے شنیوار دنانک 30 مئی 2026 کو دن میں 11:30 پر وویدھ بھارتی کے کارکرم میٹنی شو میں۔
1: अमर गीतों की रचयिता कवि प्रदीप की सुपुत्री मितुल प्रदीप साझा कर रही है अपने पिता कवि प्रदीप के जीवन से जुड़ी कुछ यादें।
2: जैसे उनके कपड़े बहुत ही सादे रहते थे, कभी भी सफेद के सिवा उन्होंने पहना नहीं, एकदम सीधे सादे व्यक्ति। लेकिन उन्होंने बच्चों के ऊपर कभी भी अपना सिद्धांत लादा नहीं, लेकिन वो सिद्धांत से चलते थे तो हम देखते थे उनको, तो वो चीजें हम में अपने आप से आ गई।
1: तो सुनना न भूले कार्यक्रम उजाले उनकी यादों के 31 मई शाम 4 बजे सिर्फ विविध भारती पर।
3: थी धन्य जवानी।